0: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: Introducing Wi-Fi 6 with Subisu सुरक्षा।
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: Subisu, छिटो पनि, सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाइ हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: यु क्यान डान्स,
7: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँलाई स्वागत गर्दैछु म युक्ता हजुर मित्र यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही कुराकानीहरू हजुर यही टपिकमा रहेर म तपाईँलाई ल्याउनेछु केही टिप्स आजको यस कार्यक्रममा म तपाईँलाई टिप्स दिनेछु तपाईँले एक स्वस्थ जीवनशैली कसरी बनाउन सक्नुहुन्छ यसको बारेमा केही तरिकाहरू म तपाईँलाई भन्नेछु हजुर तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई संसारभर कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम डट कमबाट वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हजुर तपाईँले आफ्नो जीवनशैलीलाई कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यस कार्यक्रममा म तपाईँलाई दिनेछु केही तरिकाहरू र साथसाथै रमाइलो रमाइलो नेपाली र हिन्दी गीतहरू पनि बजाएर तपाईँलाई इन्टरटेन गर्नेछु मित्र एक स्वस्थ जीवनशैली बनाउनको लागि तपाईँले आफ्नो जीवनमा धेरै एकैचोटि चेन्जेस ल्याउन जरुरी छैन बिस्तारै स्टेप बाई स्टेप ससाना चेन्जेसहरूले तपाईँले आफ्नो लाइफस्टाइललाई हेल्दी बनाउन सक्नुहुन्छ ओके श्रोता मित्र म केही टिप्स तपाईँलाई बिस्तारै भन्ने नै छु आशा छ तपाईँले यो टिप्सहरू आफ्नो जीवनमा समावेश गर्नुहुनेछ अहिलेको लागि भने म तपाईँको लागि एउटा गीत राख्न चाहन्छु गीत रहेको छ अन्तिम लक्ष्य बाई द ब्यान्ड ब्रह्मास्त्र यो गीत एल्बम ब्लेजबाट रहेको छ अरू एउटा गीत सुन्नुहोला कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म युक्ता फेरि टिप्स लिएर आउने नै छु

हजुर मित्र, हामीले ब्रह्मास्त्र ब्यान्डको भर्खरै गीत सुन्यौं अन्तिम लक्ष्य। सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई आजको यस कार्यक्रममा एक स्वस्थ जीवन शैली कसरी बनाउन सक्नुहुन्छ यही बारेमा केही टिप्सहरू दिन गइरहेको छु। उठ्नसाथ एक गिलास पानी पिउनुहोला। पानी तपाईँले मनतातो गरेर पनि पिउन सक्नुहुन्छ र पानीमा थोरै कागतीको रस मिसाएर पनि पिउन सक्नुहुन्छ। यसले तपाईँलाई हाइड्रेट गर्छ र अलर्ट र एनर्जाइज्ड पनि बनाउँछ। हजुर, यो सँगै अर्को टिप रहेको छ, शरीरलाई केही चलाउनुहोला। हजुर, शरीरलाई मुभ गर्नुहोला। पानी पिउनु भइसकेपछि तपाईँले आफ्नो शरीरलाई मुभ गर्न सक्नुहुन्छ। यस्तो तपाईँले कुनै फिजिकल एक्टिभिटी वा भनौँ शारीरिक गतिविधिबाट गर्न सक्नुहुन्छ। जस्तै तपाईँले 10 मिनट वक गर्न सक्नुहुन्छ, तपाईँ साइक्लिङ गर्न सक्नुहुन्छ वा एक्सर्साइज रुटिन पनि तपाईँले बनाउन सक्नुहुन्छ। अलराइट, सो बिहान उठ्नसाथ यो दुईटा कुरा तपाईँले गर्न सक्नुहुन्छ। अरू पनि थुप्रै टिप्सहरू मसँग रहेको छ। अहिलेको लागि फेरि गीत सुन्ने पालो भइसकेको छ। अब हामी सुन्नेछौँ गीत तेरी बातों में उलझा जिया। हजुर, यो मुभीको टाइटल ट्र्याक हामी सुन्नेछौँ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राघव, तनिष्क बागची एन्ड आशिष कौर। यस गीतमा म्युजिक दिनुभएको छ राघव र तनिष्क बागचीले, लिरिक्स निना माथुर र तनिष्क बागचीको रहेको छ, मिक्सिङ र मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ। अलराइट, अब हामी सुन्छौँ गीत तेरी बातों में ऐसा उलझा जिया, मुभीबाट टाइटल ट्र्याक।

हॉलर मित्र, हमने बहुत करे गीत सुने तेरे बातों में ऐसा उलझा जिया इस मूवी को टाइटल ट्रैक। ऑल राइट, सो जीवनलाई स्वस्थ बनाउनको लागि तपाईले के गर्न सक्नुहुन्छ त? अर्को टिप रहेको छ, तपाईले खानामा नेचुरल होल फूडहरू खानुहोला, जस्तै ताजा फलफूल, अन्न, भिन्न भिन्न तरकारी, साग, हजुर यी नै कुराहरू। मित्र, होल फूड भन्नाले हामी यस्तो खानेकुराहरू भनेर बुझ्न सक्छौ जुन सकेसम्म तिनीहरूको प्राकृतिक अवस्थाको नजिक होस्, यसलाई धेरै प्रोसेसिङ गरेको नहोस्, वा भनौ खाना सकेसम्म त्यसको प्राकृतिक अवस्थामा रहोस्। अर्को एउटा महत्वपूर्ण कुरा के हो भने मित्र, खाने बेलामा सचेत भएर खानुहोस्। तपाईँले मोबाइल वा टिभी अगाडि बसेर नखानुहोला। खानाको बास, स्वाद, रङ सबैलाई ध्यान दिनुहोस्। बिस्तारै खानुहोला र खानालाई राम्ररी चपाउनुहोला। यस्तो गर्दा खानाले तपाईँको शरीरमा पोजिटिभ इम्प्याक्ट पार्छ। सो खाना कसरी खाने, के खाने, यस बारेमा मैले तपाईँलाई भनिसके। अल राइट, फेरि पनि अब हामी एउटा गीत सुन्नेछौ। अब हामी सुन्नेछौ गीत नम्बर हजुर बाई ब्रिजेश श्रेष्ठ। यस गीतको कम्पोजिसन पनि ब्रिजेश श्रेष्ठले नै गर्नुभएको छ। लिरिक्स सिजन रथ र कुसुम नेपालको रहेको छ। मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठले गर्नुभएको छ। अलराइट मित्र, यो गीत हामी सुन्नेछौ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल निरन्तर नै रहनेछ। मसँग अरू पनि थुप्रै टिप्सहरू रहेका छन् जुन म दिनेछु तपाईँलाई ब्रेक पछि।

0: This is
1: Kips 98.3 FM, your companion.
2: Kips FM 98.3 presents Pop Hour.
3: Mujhe kaise pata na chala ki tu mainu pyaar.
2: Every Friday 12 p.m.
4: Afreena, Afreena, Afreena, Afreena. Usne jana ki tareef mumkin nahi.
5: Swasth jeevan, sukhi jeevan. Halesi Clinic, sadhai tapai sanga. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: किप 98.3 FM योर कम्पानियन
5: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. Hajur mitra swagat cha karyakram Beauty, Health and Lifestyle ma ek patak feri break pachi. Ma ho RJ Yukta, tapai sunai hunuhuncha station Kips FM 98.3 megahertz. The radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Yes, karyakram ma tapailai tips dinechu ek swasthya jivan shaili kasari tapaile banauna saknuhuncha yahi barema. Okay, so tips continue gardai ma bhanna chahanchu ki mitra khana khaepachi kehi ber walk garnuhos. Hajur mitra, hami sabailai yesto ta bhayekai hola. Ali heavy khaepachi hamilai ekdamai nindra lagna thalcha. तर खाना खाना साथ सुत्नु हुँदैन तपाईले सानो 10 टु 15 मिनट्स को वाक लिन सक्नुहुन्छ हरेक पटक खाना खाएपछि वाक मा जान जरुरी छैन तर अलि हेभी खाएपछि दिनको एकचोटी चाहिँ वाक जानु होला यस्तो गर्दा तपाईको खाना राम्ररी पच्छ र तपाई ऊर्जाले भर्नुहुन्छ ओके सो यो अर्को टिप मैले तपाईलाई दिसके फेरि पनि अब हामी गीत सुन्ने छौ अब सुनम गीत मासुका हजुर यस गीतको सिंगर्स हुनुहुन्छ देव नेगी र आशीष कोर इस गीत में म्यूजिक दिन भएको छ तनिष्क बागचीले लिरिक्स उलु मन्ती र यश नर्वेकरको रहेको छ रैप वायरस ले गर्नु भएको छ मिक्सिंग मास्टरिंग एरिक पिल्लाई ले गर्नु भएको छ मिक्स असिस्टेंट इंजीनियर हुनुहुन्छ माइकल एडविन पिल्लाई

ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गीत माशुका, जसमा आवाज दिनुभएको थियो देव नेगी र आशिष कौरले. सो ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आज म तपाईँलाई केही टिप्स दिँदैछु. तपाईँले आफ्नो लाइफ स्टाइल वा जीवन शैलीलाई कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यही बारेमा. ओके, अर्को टिप रहेको छ मित्र, तपाईँले सकेसम्म बाहिरको खाना नखानुहोस्. हजुर, ग्रोसरी सपिङ जानुहोस् र घरमै खाना पकाउनुहोस् र खानुहोस्. हजुर, भन्नुको अर्थ तपाईँले कहिले पनि बाहिरको खाना खाँदै नखानु भनेको त होइन, तर धेरै चाहिँ घरको नै खाना खानुहोला. यस्तो गर्दा पनि तपाईँको स्वास्थ्य धेरै राम्रो हुन्छ. र मित्र, घरमा पकाएको खाना फ्यामिली मेम्बर्सहरूसँग बसेर खानुको मजा त बेग्लै नै हुन्छ नि, होइन र? ओके, सो मित्र, यो अर्को एउटा टिप रहेको थियो. अराइट मित्र, फेरि पनि हामी अर्को रमाइलो गीत नै सुन्नेछौँ. अराइट, अब हामी सुन्नेछौँ गीत हेर न. यस गीतमा आवाज दिनुभएको छ आरके खत्री फिचरिङ रिमा राय एन्ड वर्षा कर्माचार्यले. लिरिक्स एन्ड कम्पोजिसन आरके खत्रीको नै रहेको छ, म्युजिक अरेन्जमेन्ट ब्रिजेश श्रेष्ठको रहेको छ.

अघि मित्र हामीले भर्खरै सुन्यौं गीत आरके खत्री निमा राय एन्ड वर्षा कर्मचारीको आवाजमा हेर न. ओके मित्र, तपाईँले आफ्नो जीवनलाई स्वस्थ कसरी बनाउन सक्नुहुन्छ यही सम्बन्धी अर्को टिप रहेको छ. नियमित एकै समयमा सुत्ने र उठ्ने गर्नुहोस्. हजुर, अनियमित समयमा सुत्ने र उठ्ने गर्दा केही कुराहरूमा प्रतिकूल असर पर्न जान्छ. जस्तै बिहान तपाईँलाई उठ्नै मन नलाग्ने हुनसक्छ वा कहिलेकाहीँ निन्द्रा पुरा नभइकनै तपाईँ राति बिउजिन सक्नुहुन्छ. हजुर, यदि राम्ररी गहिरो सुत्न चाहनुहुन्छ भने सुत्न पूर्व तपाईँले केही कुराहरू गर्न सक्नुहुन्छ. जस्तै बेड टाइम अलार्म राख्न सक्नुहुन्छ, सुत्ने कोठालाई डार्क र शान्त बनाउनुहोला, राति ढिलासम्म स्क्रिन स्क्रोलिङ नगर्नुहोला, प्री बेड रुटिन बनाउन सक्नुहुन्छ, जस्तै हर्बल टी खान सक्नुहुन्छ, सुत्न अगाडि किताब पढ्न सक्नुहुन्छ. यो सबै गर्नुभयो भने तपाईँलाई राम्रो निन्द्रा लाग्छ र बिहान एक स्फूर्तिसँग बिउजनुहुन्छ. अल राइट, यो टिप मैले तपाईँलाई दिइसकेँ, फेरि पनि हामी सुन्नेछौँ गीत नै. अब हामी सुन्नेछौँ गीत तु मुझसे जुदा. यस गीतको सिङ्गर हुनुहुन्छ अखिल सचदेवा, म्युजिक विपिन पटवालले दिनुभएको छ, लिरिक्स कुमारको रहेको छ, फिमेल फोक भोइस दिव्या कोहलीले दिनुभएको छ, म्युजिक प्रोडक्सन कार्तिक कुश र प्रान्तिकको रहेको छ, मिक्सिङ एन्ड मास्टरिङ आफ्ताब खानको रहेको छ. मित्र, यो गीतपछि फेरि पनि मेरो ब्रेक लिने बेला भइसकेको छ. यो ब्रेक लिनेछु र ब्रेकपछि पुनः आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा र अरू पनि टिप्स तपाईँलाई दिनेछु. स्टेसन चेन्ज नगर्नुहोला.

0: भाषाया न्याही पुसिचौं मित
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
3: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-0-12-35-44।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Babu, pani ko bill tiri de lo.
7: La, tiri de.
8: Babu, batti ko bill tiri de aaja.
7: La, la, tiri de.
6: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिर्दे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-0-12-35-888।
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
16: तपाईँ सुन्दै हुनुहुन्छ
17: के
18: किप्स 98.3 FM, योर कम्पेनियन।
15: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

ओके मित्र, ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz। म हो आरजे युक्ता। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। सो मित्र, ब्युटी हेल्थ एन्ड लाइफस्टाइलको यो आजको कार्यक्रममा म तपाईँलाई भन्दैछु स्वस्थ जीवनशैली बनाउने तरिकाहरू। हजुर, यही सम्बन्धी केही टिप्सहरू मैले तपाईँलाई दिइरहेको छु। अलराइट मित्र, म अर्को टिप तपाईँलाई दिनेछु। यदि काममा तपाईँलाई धेरै बेर बसिराख्नुपर्छ भने समय समयमा ब्रेक लिएर उठ्नुहोस् र शरीरलाई मुभ गर्नुहोला, किनभने लामो समयसम्म बसिरहँदा केही हेल्थ इस्युजहरू निम्तिन सक्छ, जस्तै ढाड दुख्ने, रक्त सञ्चारमा कमजोरी र दीर्घकालीन रोगहरूको समस्या पनि हुन सक्छ। यदि धेरै बेर बसिराख्ने काम हुन्छ भने समय समयमा तपाईँले अफिसमा क्विक वाक लिन सक्नुहुन्छ, एलिभेटरको ठाउँमा भन्यान युज गर्न सक्नुहुन्छ, स्ट्रेचिङ एक्सर्साइजहरू गर्न सक्नुहुन्छ। ओके, सो यो टिप पछि गीत नै सुन्ने बेला भइसकेको छ। अब हामी सुन्नेछौ नेपाली गीत। सन्जु मोक्तानको आवाजमा गीत रहेको छ लै लै लै। यसको राइटर र कम्पोजर सलिन मगर र विवेक राय हुनुहुन्छ। म्युजिक प्रोडक्सन सलिन मगर र विवेक रायले नै गर्नु भएको छ भने मिक्सिङ मास्टरिङ शाश्वत श्रेष्ठको रहेको छ।

हजुर मित्र, हामीले भर्खरै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा सुन्यौँ गीत लै लै लै बाई सन्जु मोक्तान। ओके, सो जीवन स्वास्थ्य बनाउनको लागि अर्को एउटा टिप तपाईँलाई भन्ने बेला भइसकेको छ। टिप रहेको छ, तनाव कम गर्ने तरिकाहरू पत्ता लगाउनुहोस्। भित्र यदि तपाईँ धेरै तनाव लिनुहुन्छ भने यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ, फिजिकल र मेन्टल दुवैमा। त्यसैले तनावलाई सकेसम्म हटाउनुहोस्। तनाव घटाउने केही तरिकाहरू हुन्: डिप ब्रिदिङ एक्सरसाइज, मेडिटेसन, नेचर वकको लागि जानु, मन मिल्ने साथीसँग कुराकानी गर्ने आदि। हजुर, यो केही तरिकाहरू हुन् जसले गर्दा तपाईँको तनाव घट्न जान्छ। कुन चाहिँ एक्टिभिटीले तपाईँको तनाव घट्न जान्छ, तपाईँले त्यही एक्टिभिटी आफ्नो लागि रोज्न सक्नुहुन्छ। यस्ता एक्टिभिटी दिनमा एक पटक अवश्य गर्नुहोस्। तनाव हुँदा मात्र गर्नुपर्छ भन्ने केही जरुरी छैन। फेरि पनि गीत नै सुन्नेछौ। अब हामी सुन्नेछौ गीत बोल दो नजरा। यो गीत मुभी अजहरको रहेको छ। यसको सिङ्गर हुनुहुन्छ अरमान मलिक, म्युजिक कमाल मलिकले दिनु भएको छ, लिरिक्स रश्मि विराकको रहेको छ। अलराइट, गीत अब हामी सुन्नेछौ।

हजुर मित्र, हामीले गीत सुन्यौ मुभी अजरबाट बोल्दो नजरा. ओके, सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँले आफ्नो जीवन कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यही बारेमा अर्को टिप रहेको छ, चिनीको सेवन कम गर्नुहोस्. हजुर साथी, कहिले काहीँ स्विट ट्रिट्स खान त कसलाई मन लाग्दैन र, तर धेरै मात्रामा चिनीको सेवन नगर्नुहोला. यस्तो गरेमा तपाईँको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ. यसले आलस्यपन, तौल बढ्नु र दीर्घकालीन रोगहरूको समस्या निम्त्याउँछ. तपाईँको खानामा कति चिनी लुकेको छ भन्ने बारे सचेत भएर खानुहोला. यस्तो गर्नको लागि तपाईँले खानाको प्याकेटको लेबलहरू पढ्नुहोस् र थोरै वा बिना चिनी थपिएको उत्पादनहरू छनौट गर्नुहोस्. प्रोसेस फुडहरूको सट्टा ताजा फलफुल, प्राकृतिक रूपमा गुलियो खानेकुराहरू रोज्नुहोला. चिनीको सेवन कम गर्नुको मतलब तपाईँले कहिले चिनी नखानु भनेको होइन. कहिलेकाहीँ मिठाईको आनन्द लिनुहोस् तर यसलाई दैनिक पानीको सट्टा सचेत छनौट बनाउनुहोस्. ओके, सो यो कुरा मैले तपाईँलाई भनिसकेँ. अब फेरि पनि हामी गीत सुन्नेछौँ र मित्र, यो भने हाम्रो कार्यक्रमको अन्तिम गीत पनि रहनेछ किनभने कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ. हामी सुन्नेछौँ गीत साडी कुर्ता बोली चाली. यस गीतमा आवाज रहेको छ रुद्र लुइटेल आयुफ र विज्ञान पराजुलीको. लिरिक्स राम अविरल विष्टको रहेको छ. अरेन्जिङ रिकेश गुरुङले गर्नुभएको छ. अलराइट, यो गीत सँगसँगै अब मलाई पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट बिदा दिनुहोला. आशा छ आजको यो कार्यक्रम तपाईँलाई राम्रो लाग्यो होला. अलराइट, श्रोता मित्र, यति भन्दै अब म युक्त पनि कार्यक्रमबाट बिदा माग्न चाहन्छु. नमस्कार.

Life-Changing Quotes. पूर्णता प्राप्त गर्न सकिँदैन, तर यदि हामीले पूर्णतालाई पछ्यायौं भने हामीले उत्कृष्टता पाउन सक्छौं। यो भनाई हो पिन्स लुम्बार्डीको।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aun suma, timro manko nasikai. Farki farki, basuma, timro garko nasikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 091-35-96-92-012-35-44
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
12: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
13: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
14: म्युजिक मज्जा
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
15: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड
16: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
17: Mix Max at

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली चलचित्रका सदाबहार गीतहरु Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
4: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
5: 3 in 1.
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: नमस्कार अनि हार्दिक स्वागत छ. तपाई सुन्दै हुनुहुन्छ

0: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
1: नमस्कार किप्स 98.3 एफएम
2: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
3: मिक्स मैच एट

Life-changing quotes. भविष्य आज तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ। यो भनाई हो महात्मा गान्धीको।

0: megahertz.
1: Tapai sundhununsa. Kips FM 98.3 megahertz. Your companion.
2: Kips. Time check.
3: अहिले बिहानको 9 बजेको छ.
4: Keeps you cool.
5: Keeps you alive.
6: Keeps you entertained. Kips 98.3 FM. Your companion. Your companion. Your companion.
7: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
8: Kips most wanted.
3: हेलो श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम किप्स मोस्ट वान्टेडमा. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज, द रेडियो अफ न्यू जेनेरेसन. र म चाहिँ तपाईँको साथमा आज यस कार्यक्रमको आरजे जेसिका. र किप्स मोस्ट वान्टेडमा हामी प्ले गर्ने गर्दछौँ 10 उत्कृष्ट नेपाली गीतहरू. र तपाईँले भने सुन्न सक्नुहुन्छ किप्स मोस्ट वान्टेडमा नेपाली पप सङ्ग्सदेखि लिएर नेपाली आधुनिक गीतहरूसम्म. किप्स मोस्ट वान्टेडमा हामी काउन्ट डाउन गर्ने गर्दछौँ नम्बर 10 नम्बर 1 नेपाली गीतहरूको. अब भने तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब भने ढिला नगरी लागौँ हामी हाम्रो नम्बर 10 गीततर्फ. नम्बर 10 रहेको छ गीत मखमली बाई द हुलाकी. अब सुनौ गीत मखमली.
9: Kids Most Wanted नम्बर 10.

All right, moving on to number 9 को song. Number 9 मा यो week रहेको छ गीत माया छ मनमा छ, जसमा vocalist हुनुहुन्छ एसटी योगी र रेशमा पुन भने lyrics दिनुभएको छ राम विरल बिष्टले. Music director हुनुहुन्छ एसटी योगी भने, music producer हुनुहुन्छ रिकेश गुरुङ र mix mastering भने गर्नुभएको छ एसटी योगीले. अब सुन्छौँ हामी नम्बर 9 मा गीत माया छ मनमा छ. Kiss.

0: भर्खरै हामीले सुन्यौँ नम्बर 9 को सङ, अब भने लागौँ हामी नम्बर 8 को सङ तर्फ. नम्बर 8 मा रहेको छ गीत चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सौगात श्री अनुरागीले भने, अरेन्जर हुनुहुन्छ विष्णु तामाङ भने, मिक्स मास्टर गर्नुभएको छ कुमार सानो पुनले. अब सुनौ नम्बर 8 मा गीत चिसो चिसो झरी.
1: Kids must want a number 8.

0: भर्खरै हामीले नम्बर 8 को गीत पनि सुनिसकेका छौँ, अब भने लागौँ हामी नम्बर 7 को गीततर्फ। नम्बर 7 मा रहेको छ गीत टुक्राएर मेरो माया बाई मेलिना राई, जसलाई लिरिक्स दिनुभएको छ सुजन कोइरालाले, म्युजिक दिनुभएको छ ऋषि निरौलाले, भने म्युजिक अरेन्जर हुनुहुन्छ विशाल निरौला, मिक्स मास्टर भने गर्नुभएको छ कुमार राणाले। अब सुन्छौँ हामी नम्बर 7 मा गीत टुक्राएर मेरो माया मेलिना राईको आवाजमा।
1: Gift Most Wanted number 7.

0: अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको, र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा हामी प्ले गर्ने गर्दछौँ पुराना पुराना चर्चित गीतहरू, र यो विक फ्ल्यासब्याकमा रहेको छ गीत धेरै चोटि मरे म त बाई शिव परियार। यो सेगमेन्ट पछि भने हामी लिनेछौँ एउटा छोटो मिठो ब्रेक, त्यसपछि म जेसिका फेरि पनि मिठा मिठा गीत लिएर आउने नै छु। टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 MHz। अब भने हामी सुन्छौँ फ्ल्यासब्याकमा गीत धेरै चोटि मरे म त शिव परियारको आवाजमा।
1: Flashback.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
1: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
10: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
11: Kehi Naulo.
12: Rochak.
11: Ani Achamma Lagne Tathyaharu.
13: Kips 98.3 FM Ma Karyakram Radio Ma Rochak. Radio Ma Rochak.
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा

वेलकम ब्याक श्रोता मित्र आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किड्स एफएम 98.3 मेगाहर्ज र म चाहिँ तपाईँको साथमा जेसिका कार्यक्रम किड्स मोस्ट वान्टेडको आरजे. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kidsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. हामीलाई हाम्रो सोसियल मिडिया इन्स्टा फेसबुक टिकटकमा पनि फलो गर्न नबिर्सिनुहोला. हाम्रो आइडी रहेको छ किड्स एफएम 98.3 मेगाहर्ज. अब भने ढिला नगरी हामी लागौँ हाम्रो नम्बर 6 सङ्गतर्फ. नम्बर 6 रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. यो गीतमा लिरिक्स दिने, म्युजिक दिने र ऱ्याप गर्ने काम गर्नुभएको छ जगत तिरुवाले भने अरेन्जिङ र मिक्स मास्टरिङ गर्नुभएको छ जीवन बाडुले. अब सुनौ नम्बर 6 गीत सिटी.

0: भर्खरै हामीले एलिना चौहान र राहुल श्रेष्ठको स्वरमा सुन्यौं गीत सिटी बजाउँदै। अब भने लागौ हामी नम्बर 5 को गीत तर्फ। नम्बर 5 मा रहेको छ गीत प्यारी भाइ बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान। कम्पोजर र लिरिसिस्ट हुनुहुन्छ बियोन्ड भने मिक्स मास्टरिङ गर्नु भएको छ ब्रिजेस श्रेष्ठले। अब सुन्छौ प्यारी।
1: गीत मोस्ट वान्टेड नम्बर 5।

0: Now moving on to number 4 को song number 4 मा रहेको छ गीत चकमा by Elina Chauhan. यो गीत मा lyricist र music दिने काम गर्नु भएको छ मनी श्रेष्ठले भने अरेंजर र mix master हुनुहुन्छ रिकेश गुरुङ. अब सुनौ Elina Chauhan को आवाजमा गीत चकमा.
1: Kids must wanted number 4.

अल राइट श्रोता मित्र, अब भने हाम्रो सेकेन्ड सेगमेन्ट न्यू पिन्चको पालो भइसकेको छ। न्यू पिन्चमा हामी प्ले गर्ने गर्दछौँ मार्केटमा आएका लेटेस्ट रिलिज भएका गीतहरू, र यो विक मैले न्यू पिन्चमा लिएर आएको छु गीत तिमी यति राम्री छौ कि, जसलाई आवाज दिनुभएको छ प्रमोद खरेल र अन्नु चौधरीले भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ विमल अधिकारीले। अरेन्जर हुनुहुन्छ कमल सौराग भने मिक्सिङ र मास्टरिङ गर्नुभएको छ कुमार राणाले। यो गीतपछि भने हामी फेरि पनि लिनेछौँ एउटा छोटो मिठो ब्रेक। ब्रेकपछि म जेसिका फेरि पनि यस्तै मिठा मिठा सुरिला गीत लिएर आउने नै छु। टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला। अब सुन्छौ गीत तिमी यति राम्री छौ कि न्यू पिन्चको सेगमेन्टमा।

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345 444

0: अल राइट, भर्खरै हामीले न्यू पिन्चको गीत पनि सुनिसकेका छौँ। अब भने लागौँ हामी हाम्रो नम्बर थ्रीको सङ्गतर्फ। नम्बर थ्रीमा रहेको छ गीत केटी फस्यो माया बस्यो, जसलाई आवाज दिनुभएको छ आशिष अविरल र अस्मिता अधिकारीले भने लिरिसिस्ट हुनुहुन्छ एक नारायण भण्डारी। मिक्सिङ र मास्टरिङ अनि म्युजिक दिने पनि काम गर्नुभएको छ आशिष अविरलले। अब सुनौ नम्बर थ्रीमा गीत केटी फस्यो माया बस्यो, आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा।
1: Gifts most wanted number 3.

भर्खरै हामीले सुरिलो गीत आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सुनिसकेका छौँ। अब भने हामी लागौँ हाम्रो नम्बर टूको गीततर्फ। नम्बर टूमा यो विक रहेको छ गीत सलल कर्णाली, जसमा भोकलिस्ट हुनुहुन्छ प्रमोद खरेल, भने सपोर्टिङ भोकलमा हुनुहुन्छ सृष्टि बुढा। लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सुरज थापाले, भने म्युजिक अरेन्जमेन्ट गर्नुभएको छ प्रमोद एन्ड परम्परा र सुरज थापाले। अब सुन्छौँ प्रमोद खरेलको आवाजमा सलल कर्णाली।

0: अलराइट, अब फेरि पालो भइसकेको छ मेरो फेभरेट सेगमेन्ट, हाम्रो थर्ड सेगमेन्ट माई चोइसको. माई चोइसमा विकली मैले मलाई मनपर्ने गीत लिएर आउने गरेको छु, र यो विक मैले लिएर आएको छु गीत 21st लभ, जसलाई भोको दिनुभएको छ मेलिना राई र शुभ तामाङले. अब सुन्छौँ हामी माई चोइसमा गीत 21st लभ.
1: My choice.

0: Okay, now let's do a quick recap of the songs.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha git makhmali by the hulaki. Number 9 ma raheko cha git maya cha manma cha by S.T. Yogi and Reshma Poon. Number 8 ma cha git chiso chiso jhari by Pratap Das and Rachana Rimal. Number 7 ma raheko thiyo git tukrai ra mero maya by Melina Rai. Number 6 ma raheko cha git siti bajaudai by Rahul Shrestha and Elina Chauhan. Number 5 ma raheko cha git Piyari by Beyond Bridges and Abu the Real Man. Number 4 ma raheko cha git Chakma by Elina Chauhan. Number 3 ma raheko cha git Keti Pasyo Maya Basyo by Ashish Abiral and Asmita Adhikari bhane. Number 2 ma raheko cha git Chalala Karnali by Pramod Kharel. भर्खरै हामीले रिक्याप पनि गरिसकेका छौँ. अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सङ रिभ्यू गर्ने टाइमको. र यो विक नम्बर वानमा रहन सफल भएको छ गीत इटहरीको बजारमा भाइ आनन्द काकी एन्ड गङ्गा खरेल. यो गीतमा लिरिक्स दिनुभएको छ श्रीकृष्ण लुइटेलले भने कम्पोजिङ गर्नुभएको छ लक्ष्मण शिषले. म्युजिक दिनुभएको छ अर्जुन कटवालले भने मिक्स मास्टरिङ गर्नुभएको छ पुखराज सोनखारले. अब भने बिदा माग्ने बेला पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन नबिर्सिनुहोला. हाम्रो सोसल मिडिया फेसबुक इन्स्टा तथा टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz. अब भने म जेसिका पनि बिदा माग्न चाहन्छु. धन्यवाद.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: life-changing quotes. तपाईंका गल्तीहरू प्रमाण हुन् कि तपाईंले प्रयास गरिरहनु भएको छ.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
7: किप्स अनप्लग्ड नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
8: भगिने भगिने बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Payavali pyar ka dushman hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Bachna ae haseeno, lo main aa gaya.
4: Swasth Jeevan, Sukhi Jeevan, Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
5: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
5: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Classic Hindi pop time.
15: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
5: Classic Hindi pop time at KIPS FM 98.3.

0: विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै।
0: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is In Box.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
17: Kehi naulo.
18: Rochak.
17: Ani achamma lagne tathyaharu.
19: Kips 98.3 FM ma karyakram Radio ma Rochak. Radio ma Rochak.
18: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: यो हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs Cover Mania at 98.3 Cover Mania at 98.3
2: Every Monday 5 PM and Friday 8 PM Nepali Pop Flashback Every Sunday and Tuesday 10 PM Thursday 9 AM and Saturday 5 PM
1: Pure ek ghanta tinota movies ka super hit geet haru
3: 3 in 1
2: Every Saturday 9 AM and Thursday 6 PM
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
14: नेपाली सुपर हिट्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: world full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
0: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: क्लासिक हिंदी पॉप टाइम।
12: चलने लगी है हवाएं, सागर भी लहराए।
3: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Yoho Kips FM 98.3 MHz
2: Kips 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: life-changing quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ। यो भनाई हो जेम्स थर्बरको।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
3: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
4: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
5: नेपाली सुपर हिट्स।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: पुरै 1 घन्टा 3 मुभीज का सुपरहिट गीतहरू
7: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
8: कार्यक्रम कलियुग टाइम कलियुग टाइम।
9: कलियुग टाइम्स एवरी डे 11 to 12 PM।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
1: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
2: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
3: नमस्कार किप्स 98.3 एफएम।
4: यो हो किप्स 98.3 एफएम, तपाईँसँगको सहयात्रा।
5: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नया जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक मजा

0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: KIPS 98.3 FM, your companion.
3: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
0: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-444।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: बाबु, पानीको बिल तिरिदे ल।
5: ल तिरिदे।
6: बाबु, बत्तीको बिल तिरिदे आज।
5: ल ल तिरिदे।
4: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
5: ल त्यो पनि तिरिदे।
4: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
5: किनकि मसँग हाम्रो पात्र छ।
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
5: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
5: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: यू कैन डांस
7: You can sing. All you gotta do is
8: just tune in.
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. हजार मिल को यात्रा एक कदम बाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नु हुन्न, तपाई कहीं पुग्नु हुन्न। यो भनाई हो लाओ त्सुको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888। क्लासिक हिंदी पॉप टाइम।
8: चलने लगी है हवाएं, सागर भी लहराए।
7: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
9: Best romantic Hindi songs.
10: Tujh mein rab dikhta hai yaara, main kya karun? Tujh mein rab dikhta hai yaara, main kya karun?
9: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
11: This is KIPS 98.3 FM, your companion.
12: Nepali Super Hits

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस्

0: life-changing quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाई हो थियोडोर रुजवेल्टको।
1: टिप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: एवरी फ्राइडे 12 PM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
6: नमस्कार श्रोता मित्र कार्यक्रम विकली वर्ल्ड न्यूज मा स्वागत छ म निजोल उपस्थित भइसकेको छु किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ नेपाली गीत संगीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ हामीलाई फलो गर्नु होला इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज वर्ल्डवाइड सुन्नुको लागि हाम्रो पात्रो अर हाम्रो वेबसाइट किप्स एफएम .com सुन्न सक्नुहुन्छ र अहिले पनि हामी कार्यक्रममा लाग्दछौँ पहिलो सङतर्फ सङ रहेको छ उदय सुतान अनि मणिला सुतानको आवाजमा रहेको गीत

श्रोता मित्र विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा हामी लाग्दैछौँ पहिलो न्यूजतर्फ। न्यूज भनेर रहेको छ, रोबोट अत्याचारको लाइसेन्स बन्न नदिन राष्ट्रसंघको आग्रह। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त फोल्कर टर्कले स्वचालित हतियार अटोनोमस वेपन्स प्रणालीलाई तत्काल नियमन गर्न विश्व समुदायलाई आह्वान गरेका छन्। जेनेभामा मानव अधिकार परिषदलाई सम्बोधन गर्दै टर्कले कृत्रिम बौद्धिकता एआईमा आधारित हतियारको बढ्दो प्रयोगले युद्धको स्वरूप बदलिरहेको र मानवतामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको बताएका हुन्। उनले गाजा, युक्रेन, सुडान, कंगो, लेबनन र म्यानमारमा ड्रोनको बढ्दो प्रयोगले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै स्वचालित हतियारलाई अपराधका लागि लाइसेन्स बन्न दिन नहुने चेतावनी दिए। टर्कका अनुसार सुडानमा मात्र यस वर्ष जनवरीदेखि मेसम्म ड्रोन आक्रमणमा 1000 भन्दा बढी नागरिकको मृत्यु भएको छ। उनले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानूनी संरचना अध्यावधि गर्नुपर्नेमा जोड दिए। स्वचालित वा किलर रोबोट हतियारको प्रयोग नियमन गर्ने सम्भावित अन्तर्राष्ट्रिय सन्धिबारे एक दशकदेखि छलफल भइरहे पनि हालसम्म सहमति जुट्न सकेको छैन। देशहरूले यस वर्षको अन्त्यसम्म सन्धिवार्ता अघि बढाउने वा नबढाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी गीत तर्फ लाग्दैछौँ। गीत रहेको छ उर्गेन दोङ्गा आवाजमा पर्खाई।

हजुर श्रोता मित्र, किप्स एफएम 98.3 योर कम्पेनियनमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज। विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लाग्न चाहन्छु। न्यूज भनिरहेको छ, अमेरिकी गुप्तचर रिपोर्ट, युद्धपछि इरान झन शक्तिशाली बन्यो। अमेरिका इरान सम्झौता बीच अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी जारी गरेका छन्। सीएनएन रिपोर्टका अनुसार युद्धपछि इरान अझ शक्तिशाली बनेको हो। इरानले अब इच्छा अनुसार हर्मुजको जलमार्ग बन्द गर्न सक्ने गुप्तचर एजेन्सीहरूको अनुमान छ। रिपोर्टमा युद्धपछि इरानले विश्वव्यापी अर्थतन्त्रलाई हानि पुर्याउने नयाँ शक्तिशाली क्षमता प्राप्त गरेको उल्लेख छ। इरानले आणविक बम भन्दा शक्तिशाली हतियार प्राप्त गरेको अमेरिकी अधिकारीहरूको विश्वास छ। रिपोर्टमा यदि आणविक वार्ता भङ्ग भयो भने यमनका हुती विद्रोहीहरू हुँदै बाब अल मन्डेब जलडमरूमा पनि संकट उत्पन्न हुन सक्ने जनाइएको छ। यस अवस्थामा विश्वका दुई प्रमुख समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीत तर्फ लाग्छौ र गीत रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड्रेस मपुन।

0: FM 98.2 MHz. 저 뜨는
1: 공짜 리듬 왕뚜루.
2: History of Rock.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियो मा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: KIPS 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
4: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ डिप सिकको मूल्याङ्कन 50 अर्ब डलर नाग्यो अब पुरा न्युज विकली वर्ल्ड न्यूजमा चिनिया आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिप सिकले पहिलोको संकलन चरणमै 50 अर्ब अमेरिकी डलर भन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ यस्तै विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् यससँगै डिप सिक एआई क्षेत्रमा तीव्र गतिमा उदयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ कम्पनीले यसअघि सन् 2025 कम लागतमा तयार गरिएको च्याटबोट मार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो यस वर्ष अप्रेलमा कम्पनीले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेको थियो वाल स्ट्रिट जर्नल र द इन्फर्मेसन्सका अनुसार कम्पनीले पछिल्लो चरणमा 50 अर्ब युआन करिब 7 अर्ब 40 करोड डलर भन्दा बढी पुँजी जुटाएको छ यो फन्डिङ राउन्डले कम्पनीको मूल्याङ्कन 50 अर्ब डलर भन्दा माथि पुर्याएको बताएको छ डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाफ दिएको छैन एआई उद्योगमा अत्याधुनिक मोडलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ तथापि विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ यसैबीच वाशिङटनले डिपसिकको नयाँ एआई मोडललाई चीनकै सबैभन्दा उन्नत प्रविधि मध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब 8 महिना पछाडि रहेको मूल्याङ्कन गरेको बताइएको छ अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्ट्रोपिकको मूल्याङ्कन हालैको फन्डिङ राउन्ड पछि करिब 65 अर्ब डलर पुगेको छ भने च्याट जीपीटी निर्माता ओपन एआईको मूल्याङ्कन मार्चमा करिब 8 खर्ब 52 अर्ब डलर रहेको उल्लेख छ यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको संकेत गरेको विशेषज्ञहरूले बताएका छन् रिपोर्ट अनुसार डिपसिकका संस्थापक लियान वेनफेङले व्यक्तिगत रूपमा करिब 20 अर्ब युआन लगानी गरेका छन् उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाएको छ यसै गरी चीनको सरकारी समर्थन प्राप्त नेशनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फण्डले करिब 1 अर्ब युआन लगानी गरेको छ टेनसेन्ट JD.com र नेटिज जस्ता ठूला चिनिया प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताको रूपमा सहभागी रहेको बताइएको छ ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन् कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङ्गतर्फ लागौं र सङ्ग रहेको छ मिल्दैन बाई 1974 AD ब्यान्ड

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूजतर्फ लागौ। न्यूज रहेको छ मासु खान चोरिएका सयौं बिरालोको उद्धार। अपुरा न्यूज विकली वर्ल्ड न्यूजमा भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका 400 भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ। पशु कल्याण सम्बन्धी संस्था ह्युमन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक संगठित गिरोहको पर्दाफाश गरेका छन्। गएको हप्ता ताई निन प्रान्त र होचिमिन सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले 400 भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब 80 मृत बिरालो फेला पारेको थियो। अर्को एक स्थानमा थप 21 बिरालो पनि बरामद गरिएको थियो। यस घटनामा संलग्न रहेको आरोपमा 9 जनालाई पक्राउ गरिएको छ। होचिमिन सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ अपराधी गिरोहका रूपमा सक्रिय थियो। भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानूनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ। होचिमिन सहरमा घरपालुवा जनावरको चोरी बढ्दै गएपछि प्रहरीले सोको अनुसन्धान गर्ने क्रममा यो गिरोह पत्ता लगाएको हो। अनुसन्धानको क्रममा पक्राउ परेकाहरूले पछिल्ला 3 वर्षदेखि दक्षिणी भियतनामका विभिन्न स्थानबाट बिरालो चोर्ने र संकलन गर्ने गरेको स्वीकार गरेको बताइएको छ। उद्धार गरिएका बिराला मध्ये करिब 40 आफ्ना मालिकसँग पुनर्मिलन गराइसकेको छ। तर उद्धार अघि लामो समयसम्म खराब अवस्थामा राखिएकाले केही बिरालो पछि मरेको पनि जनाइएको छ। पशु अधिकार कर्मीहरूका अनुसार भियतनाममा हरेक वर्ष करिब 50 लाख कुकुर र 10 लाख बिरालो मासुका लागि समातिने, चोरी हुने वा तस्करी गरिने गर्छन्। तर पछिल्ला वर्षहरूमा विशेष गरी युवा पुस्ता र घर पालुवा जनावर पाल्ने मानिसहरू कुकुर तथा बिरालोको मासु व्यापार विरुद्ध रहनेको संख्या बढ्दै गएको जनमत सर्वेक्षणहरूले देखाएका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी प्रमोद खरेलको आवाजमा सुन्छौ सलल कर्णाली।

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: भइगो नि जाऊ छोडेर जानेलाई भइगो नि जाऊ तर्केर जानेलाई
0: Keeps unplugged
1: मोडमा नहीं
0: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: यो हो केफ्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
2: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन दैट अलवेज किप्स यू कूल, किप्स यू अलाइभ, किप्स यू इन। कार्यक्रम विकली वर्ल्डनेस सुन्दै हुनुहुन्छ। विकली वर्ल्डनेसमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज, र तपाईँले हामीलाई चाहिँ वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। अहिले पनि चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने बेलायती प्रधानमन्त्रीको घोषणा। बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन्। संसदबाट पारित भएमा यो नियम सन् 2027 कार्यान्वयनमा आउने उनले बताए। सामाजिक सञ्जालले बाल बालिकालाई दुखी बनाइरहेको उनले बताए। यसले बाल बालिकालाई दुर्व्यवहार गर्न पीड़कहरूलाई सजिलो बनाइदिएको छ। यी सञ्जालहरू लत लाग्ने गरी डिजाइन गरिएको छ उनले भने। यो प्रतिबन्धले बाल बालिकाहरूलाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने विश्वास उनले व्यक्त गरे। कुनै पनि आमा बुवाले चाहने भनेकै यही हो, उनीहरू आफ्ना बाल बालिकाका अझ राम्रो र निष्पक्ष अवसर चाहन्छन्, प्रधानमन्त्रीले भने। स्टार्मरले बाल बालिकाको सुरक्षा र खुसीमा सरकारले कुनै सम्झौता नगर्ने बताए। बेलायत सरकारले अस्ट्रेलिया जस्ता देशहरूबाट सिकेर यो नियम बनाउन लागेको उनले बताए। अस्ट्रेलियाले गत डिसेम्बरमा 16 वर्ष मुनिका बाल बालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको नियम बनाएको थियो। यस्तो नियम बनाउने अस्ट्रेलिया विश्वकै पहिलो मुलुक हो। त्यस यता इन्डोनेसिया र मलेसियाले पनि सामाजिक सञ्जालमा 16 वर्ष मुनिका बाल बालिकालाई प्रतिबन्ध लगाइसकेका छन्। फ्रान्स, डेनमार्क, ग्रीस, क्यानाडा लगायत अन्य विभिन्न मुलुकले बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरी कानून निर्माणको तयारी गरिरहेका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनिरहेको छ जन्म राईको आवाजमा गोदावरी बनेमा।

श्रोता मित्र विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौ। न्यूज भनिरहेको छ, दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई 30 वर्ष जेल सजाए। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई गत शुक्रबार 30 वर्षको जेल सजाय सुनाएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन, तर अदालतले यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो। यो मुद्दाको आधार सन् 2024 अक्टोबरमा उत्तर कोरियाले लगाएको आरोप बनेको थियो। प्योङयाङले दक्षिण कोरियाले 3 पटक ड्रोन उडाएर आफ्नो राजधानीमाथि प्रचार सामग्री खसालेको दावी गरेको थियो। त्यसबेला तत्कालीन रक्षा मन्त्री किम योङ ह्युनले रक्षा मन्त्रालयले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो। घटनापछि दुई कोरिया बीचको तनाव तीव्र बनेपछि प्रत्यक्ष सैन्य झडप भने भएको थिएन। विशेष अभियोजक चो युन सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले राजनैतिक विरोधीहरूलाई कमजोर पार्न र सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरिया बीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो। अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजना अन्तर्गत ड्रोन अभियान सञ्चालन गराएको आरोप लगाएको थियो। यस्तै मार्शल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ। अभियोजन पक्षले युनका लागि 30 वर्ष र किमका लागि 25 वर्ष जेल सजायको माग गरेको थियो। अदालतले युनमाथि 30 वर्षको सजाय सुनाएको छ भने किम सम्बन्धी विस्तृत निर्णय सार्वजनिक हुन बाँकी रहेको जनाएको छ। युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन्। उनीहरूको भनाइमा ड्रोन उडान उत्तर कोरियाले सन् 2024 सुरुवातमा दक्षिण कोरियातर्फ हजारौं फोहोर बोक्ने बेलुन पठाएको घटनाको प्रतिक्रिया थियो। उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा चासोलाई कमजोर पार्ने तर्क गरेका छन्। यद्यपि उनीहरूले फैसला विरुद्ध अपील गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन्। युनले डिसेम्बर 3, 2024 राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मार्शल ल घोषणा गर्नुभएको थियो। त्यसक्रममा उहाँले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरिया प्रति सहानुभूति राख्ने राज्य विरोधी शक्तिको संज्ञा दिएका थिए। उनले विपक्षी दलले वरिष्ठ सरकारी अधिकारीहरूलाई महाअभियोग लगाएको र सरकारको बजेट विधेयकमा कटौती गरेको विषयलाई आफ्नो कदमको प्रमुख कारणको रूपमा प्रस्तुत गरेका थिए। तर मार्शल ल केवल करिब 6 घण्टा मात्र कायम रह्यो। सैनिक र प्रहरीको घेराबन्दी तोड्दै सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेका थिए र उक्त निर्णय खारिज गर्ने पक्षमा मतदान गरेका थिए। त्यसपछि मन्त्री परिषद मार्शल ल फिर्ता लिन बाध्य भएको थियो। घटनापछि युनलाई तत्काल पदबाट निलम्बन गरिएको थियो। त्यसपछि संसदबाट महाअभियोग पारित भयो र संवैधानिक अदालतले उहाँलाई औपचारिक रूपमा पदमुक्त गरेको थियो। जुलाई 2025 पक्राउ परेका युन विरुद्ध हाल पनि विभिन्न आपराधिक मुद्दाहरू विचाराधीन छन्। युनमाथिको विद्रोह सम्बन्धी सबैभन्दा गम्भीर मुद्दाको फैसला दुवै पक्षले चुनौती दिएका छन्। युन पक्षले सजाय विरुद्ध अपील गरेको छ भने अभियोजन पक्षले अझ कडा सजायको माग गर्दै मृत्युदण्ड हुनुपर्ने दावी गरेको छ। पछिल्लो 30 वर्षको जेल सजायले भने दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ। श्रोता मित्र, अब भने हामी गीतर्फ लाग्दैछौ। गीत रहेको छ तिमी फुल मञ्जरी हौ।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz, त्यस्तै हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा भेट्न सक्नुहुन्छ, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। नेक्स्ट विक म फेरि आउनेछु अर्को वर्ल्ड न्यूजहरू लिएर, त्यसको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: नया नया सजौ है संसार, सुख दुख बाटो है
3: Keeps unplugged.
4: Fulle hai na kaada kaade ba.
3: Nepali artists, singers haruka unplugged geet haru sunna nachutyaunu hola. Harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted Keeps most wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
5: Stay connected with your favorite station Keeps FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love
5: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
11: You can dance
12: You can sing All you gotta do is
13: Just tune in.
12: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर
17: मुझे कैसे पता न चला कि तू मेनू प्यार
0: एवरी फ्राइडे 12 पीएम

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
3: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
2: बलिउड गोल्डन हिट्स

0: This is Hits 98.3 FM, your companion.
1: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted Kips Most Wanted
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 101.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
5: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठीगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: एक फूल झरे र के भो एक फूल झरे र के भो
14: नेपाली सुपर हिट्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
5: एस किप्स 98.3 एफएम योर कम्पानियन
6: Three in one. From the movie, Pannai Sakina.

0: Life-Changing Quotes. तपाईमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ। यो भनाइ हो जेके रोलिङको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
10: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स ओन्ली अन इङ्ग्लिस रेट्रो नम्बर्स। English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
11: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Tune into Weekly 10.
12: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
11: on Keeps 98.3 FM.

0: 하셔야 예의부시 좋습니다.
1: 수태야 4:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: टिप्स 98.3 एफएम मा गजल संसार
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार
6: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
8: Tapai sundai hununcha.
9: K.
8: E.
9: E.
10: E.
9: B.
11: S.
12: Kips 98.3 FM, your companion.
3: Kips FM 98.3 MHz presents Best Romantic Hindi Song.

0: Talk keeps 98.3 FM.
1: भैगो हुनी जाऊं छोडेर जानेलाई भैगो हुनी जाऊं तर्केर जानेलाई
2: Keeps unplugged.
1: Asta moduma nahi.
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग।
3: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
8: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तो रहेछ।
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे।
12: तर सबै कुरा यति छिटै कसरी तिरिस?
13: किनकि मसँग हाम्रो पात्र छ।
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
15: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
17: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
18: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.

0: Life-Changing Quotes。हो, तपाईं जित्नको लागि जन्मनु भएको हो। तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाई हो जिग जिगलरको।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888। सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
10: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: presku saata obane palvari tsouda hasarban da bari hotspotaruma free internet ko mazalin hos.
1: Our life is always on the happening, kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
8: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.
8: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
9: This is English non-stop hits on Keeps 98.3 FM.

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
11: KIPS 98.3 FM, your companion.
2: This is English Non-Stop Hits on KIPS 98.3 FM.

0: Kips 98.3 FM, your companion.
1: This one is for the boy.

0: The Vice of the Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
1: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
5: हेलो श्रोता मित्र, नमस्ते. स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु. म हुँ यहाँहरूकै होस्ट आरजी युक्ता. किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला. हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु. आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला. यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिकार राईले. लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले.

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत सँगै बाचौला राजु लामा र शशिका राईको आवाजमा। अलराइट, अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट। यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व, लिरिक्स पनि उहाँको नै रहेको छ। यो गीत कभर भर्जन सङ रहेको छ। अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट।

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत बाबरी फूलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै। मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त। र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म कार्यक्रम म्युजिक मजामा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: Johor Kips FM 98.3 MHz.
1: Pulko dale dale ma timro roop ko lale
2: Nepali chalchitra ka sadabahar geet haru
3: mero nindra bhoka tirkha raata radina ko kina chore
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
5: थ्री इन वन
6: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं सँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
17: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
18: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
19: बाबु पानीको बिल तिरिदे
20: ल तिरिदे
21: बाबु बत्तीको बिल तिरिदे आज
20: ल ल तिरिदे
19: दादा इन्टरनेटको पनि लास दिनु है आज
20: ल त्यो पनि तिरिदे
19: तर सबै कुरा यति छिटै कसरी तिरिस
20: किनकि मसँग हाम्रो पात्र छ
21: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
20: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
22: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: चिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. किप्स एफएम 98.3 MHz, युर कम्पानियन. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत, वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि. हाम्रो स्टेसन आइडी रहेको छ kipsfm 98.3 MHz. म हुँ आरजी युक्ता. अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ इन्फो बज. सो इन्फो बजमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ. को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौ जेसिकाको नै आवाजमा.
2: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि. स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत, वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको. इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ, र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे. आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ. तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो. कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्ज्याक्सन, अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ. सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीतका एभरग्रिन क्लासिक्स बन्ने छन् भनेर. अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ. सन् 1952 जन्मिनुभएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो. पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो, जहाँ सङ्गीतप्रतिको रुचि अझ गहिरो हुँदै गयो. तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीतप्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो, र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो. सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत. रोचक कुरा के छ भने, यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो. त्यसपछि आए अरू गीतमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीतप्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो, र अन्तत एउटा गीत आयो.

प्रकाशले उहाँको पहिचान नै बदलिदियो। सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत। रोचक कुरा के छ भने यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो। त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो। अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति। उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्। सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्। साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित आल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण। यी आल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो। तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो, तर सङ्गीतप्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो। सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन, किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्। र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो। यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा, भने म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ, लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन। अब सुन्छौ अरुण थापाकै आवाजमा जति माया लाए पनि।

अलराइट, कार्यक्रम इन्फोबल्समा हामीले गायक अरुण थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र वहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत, वोकल दिनुभएको छ दीपिका बयम्बू मगरले, म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्रेष्ठ शैलीले र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा।
1: वेलकम ब्याक श्रोता मित्र, ब्रेक पछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा। हजुर, यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू। स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगा हर्ट्स, द रेडियो स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न चाहँदैछु अर्को एउटा रमाइलो गीत। गीत रहेको छ माया बेमानी हातको बिडी। यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले। लिरिक्स रहेको छ भोजराज खतिवडाको। कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास। म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ। मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको।

नमस्कार श्रोता मित्र, हामीले सुन्यौं गीत माया बेमानी हातको बिडी, सिंगर्स कमल खत्री र मेलिना मैनालीको आवाजमा। अलराइट, अब फेरि हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ आँखाभरि आँसु। यो गीत मुभी गौथलीबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले। म्युजिक थानेश्वर गौतमको नै रहेको छ। लिरिक्स दिनुभएको छ भोला रिजालले, अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले, मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको।

वेल श्रोता मित्र, हामीले भर्खरै मुभी गौतलीबाट सुन्यौं गीत आँखा भरी आँसु। अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौँ सजन राज वैद्यको आवाजमा घुमी फिरी। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्त पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्त पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेशन आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

Life-Changing Quotes。जबसम्म तपाई पहिला आफैमा खुशी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुशी बनाउन सक्दैन।

0: 예쁘지 짱구도 캐네.
1: नेपाल भाषाया न्याय पुसे चौमेत
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: यू कैन डांस
4: यू कैन सिंग ऑल यू गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio naya generation ko.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
9: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
10: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे

0: number 18. Movie
1: Dhurandhar, The Revenge.
0: Song
1: Aari Aari.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
4: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
7: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: नेपाली सुपर हिट्स

0: number 7.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पॉप फ्लैशबैक

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: KIPS 98.3 FM, your companion.
4: Nepali Pop Flashback

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: व्हाट्स द सीक्रेट टु सक्सेस?
3: सिंपल, say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising, affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
5: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
6: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
7: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
8: नमस्कार किप्स 98.3 FM।
9: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
4: नेपाली पप फ्ल्यासब्याक

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।